0: پر ضرورت سے زیادہ یقین کرنا مورکھتا ہے. سب سے مضبوط کمزور ہو سکتا ہے اور سب سے بدھیمان غلطی کر سکتا ہے. اے پی جے عبد الکلام.
1: جیسے سوریہ سب کو ایک سا پرکاش دیتا ہے، برسات سب کے لیے برستی ہے، اسی طرح ودیا ورشٹی سب پر برقرار ہونی چاہیے. مہاتما گاندھی.
0: آکاش کی طرف دیکھیے، ہم اکیلے نہیں ہیں، سارا برہمانڈ ہمارے لیے انکول ہے. اور جو سپنے دیکھتے ہیں، محنت کرتے ہیں، انہیں پرتیفل دینے کی سازش کرتا ہے. اے پی جے عبد الکلام. نرنتر وکاس جیون کا نیم ہے، اور جو ویکتی خود کو صحیح دکھانے کے لیے ہمیشہ اپنی روڑی وادتا کو برقرار رکھنے کی کوشش کرتا ہے، وہ خود کو غلط استھتی میں پہنچا دیتا ہے. مہاتما گاندھی.
1: مانو کا دانو ہونا اس کی ہار ہے، مانو کا مہا مانو ہونا اس کا چمتکار ہے، اور منشیہ کا مانو ہونا اس کی جیت ہے. ڈاکٹر سروپلی رادھا کرشنن.
2: آکاشوانی گورکھپور سے پرادیشک سماچار. नमस्कार, समाचार बुलेटिन के साथ मैं वेद प्रकाश पाठक. पहले मुख्य समाचार. मुख्यमंत्री योगी आदित्यनाथ ने वाराणसी से मुख्यमंत्री शिक्षक कैशलेस चिकित्सा योजना का किया शुभारंभ. विद्यार्थियों की यूनिफॉर्म और स्टेशनरी के लिए जारी किए 1320 करोड़ रुपए. मुख्यमंत्री ने चित्रकूट में 951 करोड़ रुपए की 124 विकास परियोजनाओं का किया लोकार्पण और शिलान्यास. कहा, इको टूरिज्म का नया केंद्र बन रहा है चित्रकूट. श्रीराम जन्मभूमि मंदिर के चढ़ावे में कथित अनियमितता के मामले में पुलिस की कार्रवाई जारी. 3 आरोपियों को रिमांड पर लेकर की गई पूछताछ. और वाराणसी हवाई अड्डे के नए टर्मिनल पर बनाया जा रहा है देश का पहला 6 लेन वाला अंडरपास. अब समाचार विस्तार से. मुख्यमंत्री योगी आदित्यनाथ ने कल वाराणसी से मुख्यमंत्री शिक्षक कैशलेस चिकित्सा योजना का शुभारंभ किया. इस योजना से प्रदेश के 12 लाख शिक्षक, शिक्षणेत्तर कर्मचारियों और उनके आश्रितों को स्वास्थ्य सुरक्षा मिलेगी. मुख्यमंत्री ने 1,10,00,000 विद्यार्थियों की यूनिफॉर्म, जूते, मोजे, स्वेटर, स्कूल बैग और स्टेशनरी के लिए अभिभावकों के खाते में करीब 1,320 करोड़ रुपए की धनराशि का अंतरण भी किया. इस अवसर पर 10 लाख शिक्षकों और संविदा कर्मियों को सामाजिक सुरक्षा कवच प्रदान करने के लिए भारतीय स्टेट बैंक के साथ एमओयू किया गया. कार्यक्रम को संबोधित करते हुए मुख्यमंत्री ने कहा कि उत्तर प्रदेश देश का पहला राज्य है जहां इस योजना को लागू किया गया है.
3: हर एक शिक्षक को भी, शिक्षा मित्र को भी और अनुदेशक को भी एक नई गारंटी दी जा रही है, जिसमें अस्थायी शिक्षक और कार्मिकों को जिनका वेतन 10,000 रुपए से अधिक है उन्हें 10,00,000 का ग्रुप टर्म इंश्योरेंस कवर, जिसमें 1 करोड़ का पर्सनल एक्सीडेंट कवर, 1 करोड़ का स्थायी दिव्यांग